0: उपस्थित हुन सकेनौ तर यो हप्ता भने हामी तपाईहरु सामु उपस्थित भइसकेका छौ र मेरो नाम हो मनोज र म तपाईहरुसँग जोडिने छु आज मेरो अतिथि पनि हुनुहुन्छ भने मेरो सहकर्मी साथी पनि उपस्थित हुनुहुन्छ र आज हामी तीन जना स्टुडियोबाट प्रत्यक्ष रूपमा तपाईहरुसँग जोडिरहेका छौ र तपाईहरुको अलिकति अन्तरक्रिया तपाईको कुराकानी भयो भने हामीलाई अझै ऊर्जा मिल्नेछ अब हाम्रो स्टुडियोमा सेट भइसकेको छ भने अब म हितेश भाइलाई वेलकम गर्न चाहन्छु हितेश माइक टेस्ट पनि गर अनि वेलकम टु द शो
1: धन्यवाद दाई
0: आराम छौ
1: ठिकै छ दाई सुनेको छ
0: सुनिरहेको छ पर्फेक्टली अनि हामी माइक चेक सँगसँगै अब हामी हाम्रो अतिथिलाई पनि स्वागत गर्न चाहन्छौ र हाम्रो अतिथिको हामी माइक मिलाउँदै छौ र तपाईहरु धैर्य गर्नुस् ल स्वागत छ तपाईलाई
2: धन्यवाद
0: तपाईको शुभ नाम
2: सिद्धि महर्जन
0: हजुर सिद्धि जी आराम हुनुहुन्छ
2: आराम छु
0: हजुर अनि गत हप्ता कस्तो रह्यो तपाईको
2: अब राम्रै भयो यहाँ त जस यहाँ काबरा छ जस्तो मलाई बोलाए मेरा छोरा हो उले घुम्न लगे हैन ठाउँ हेर्न पाइयो त्यही राम्रो कुरा हो
0: ओहो पक्कै पनि
2: नाति नातिनासँग खेल्न पाइयो
0: पक्कै पनि हामी चाहिँ बुझ्छौँ त्यो कुरा अनि हितेश भाइ के छ हितेश भाइ आज हाम्रो कुराकानीदेखि लिएर तिम्रो चाहिँ एनर्जी चाहिँ कमी हुन भएन यो स्टुडियोमा
1: हजुर दाइ पक्कै पनि
0: हाँसी हाँस्दैछौ के छ अनि यो जर्सी चाहिँ के पोर्चुगलको जर्सी
1: हजुर दाइ सानैदेखि पोर्चुगलको ब्यान भनौँ त्यही भएर नै होला आज जुर्यो दाई वेनेस्डेको दिन पोर्चुगलको जर्सी योर नाइट टी सर्ट एज वेल दाई
0: ओके थ्याङ्क यू अनि अर्को कुरा चाहिँ के छ भन्दा तिमी चाहिँ वर्ल्ड कप आएको बेलामा मात्रै होइन रहेछ कि यो साँच्चीकै तिमी चाहिँ फ्यानै रहेछौ है
1: हजुर दाई अब भएको जर्सी लगाइरहेको छु मैले दाई सदुपयोग गरिरहन्छु फुटबल फलो गरिरहेको हुन्छु
0: पक्कै पनि आज हामी अझै कुराकानी गर्नेछौँ अनि के छ हजुरको फेभरेट स्पोर्ट चाहिँ के छ हजुरको एकदमै मनपर्ने स्पोर्ट्स
2: मेरो त फुटबलै हो है फुटबलै हो बचपनदेखि नै होइन स्कुल लाइफदेखि नै फुटबल खेल्ने गर्थ्यौँ तर हामी चाहिँ सामान्य होइन र वर्ल्ड कप हुँदाखेरि चाहिँ प्रायः जसो हेरिन्थ्यो यहाँ पनि हेरियो र यो अर्जेन्टिनाले हार्दाखेरि चाहिँ अलिकति कसो कसो आफूलाई सक लाग्यो हो भएको कुरो
1: पनि
0: अब यहाँ आज हामीलाई चाहिँ एकदमै चाहिँ हाम्रो श्रोताहरूले सुन्दै बस्नुभएको छ यसै गरी हामीलाई चाहिँ निरन्तर रूपमा चाहिँ गत चार वर्षदेखि निरन्तर रूपमा माया गर्नुहुने हाम्रो एकजना चाहिँ रेगुलर श्रोताबिन्द हुनुहुन्छ उहाँ चाहिँ गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ राजेशजी राजेश पराजुलीजी बनेको छ पहराले यो छाती मेरो भनेर चाहिँ यो गीत चाहिँ गोपाल इन्जन यन्जनको गीत
2: साह्रै राम्रो राष्ट्रभक्तपूर्ण गीत हो यो
0: अनि के छ यो यो गीत सुनेको छौ हितेश भाइ तिमीले
1: हजुर दाइ
0: अनि त्यसपछि म चाहिँ गीत खोज्ने क्रममा छु राजेशजीको र तपाईँहरूको कुन गीत सुन्ने मन गरिरहेको छ कृपया हामीलाई सम्झिनु होला जो जसले सुन्दै हुनुहुन्छ र हामीलाई म्यासेज गर्नु होला यदि म्यासेज गरेर हजुरले रिक्वेस्ट गर्नुभयो भने हामीले तपाईँको रोजाइको गीत पनि बजाउनेछौँ र यसै गरी तपाईँले गीत सँगसँगै तपाईँले सन्देश पनि पठाउन सक्नुहुन्छ जस्तै कसैलाई बर्थडे विस गर्ने हो कि तपाईँले कसैलाई के भन्ने हो कि त्यो पनि चाहिँ सम्भव छ है तपाईँले नेपाली जिन क्याथरिन ग्रुपमा पनि म्यासेज गर्नुहुन्छ अनि के छ भन्दा आज चाहिँ निकै नै दुःखद घटना नेपालमा घटेको हुनाले उहाँले चाहिँ राजेशजीले चाहिँ सबैलाई स्टे स्ट्रङ होइन सबैलाई चाहिँ स्ट्रङ हुन भन्नु होला भनेर चाहिँ भन्नुभएको छ पक्कै पनि कस्तो भयो भन्दा चाहिँ नेपालीको त मन पनि एउटा सकिएपछि अर्को अर्को सकिएपछि अर्को घट्नै घटना घट्नै घटना
2: हो पहिला केरुङमा त्यस्तो भएको थियो केरुङकोतिरको पनि यसपालि चाहिँ त्यहाँ त्यस्तो यस्ता खालको घटनाहरू चाहिँ नपरोस् भन्दा भन्दै पनि यो चाहिँ मलाई प्राकृतिक मात्र होइन कता कताबाट त मन दुखेर आउँछ
0: त्यो विषयमा चाहिँ हाम्रो चाहिँ ब्याकग्राउन्डमा कुराकानी भइरहेको थियो र डिफ्रेन्ट एङ्गलमाबाट पनि उहाँले चाहिँ अलिकति इभ्यालुएसन गर्नुभएको छ यो विषयमा पनि हामी
2: सोच्नुपर्छ भन्ने मात्र हो
0: हजुर अब भने राजेशजीको अनुरोधमा रहेको यो मिठो गीत सबैलाई अब नेपालमा जस्तो घटना भएको छ त्यसको लागि स्टे स्ट्रङ र अहिलेलाई भने तपाईहरुको लागि यो मिठो गीत

0: म झुक्दै नझुक्ने नेपालको छोरो, म झुक्दै नझुक्ने नेपालको छोरो। नेपालको छोरो चाहिँ झुक्न जानेको छैन।
1: पुर्खाहरूले हामीलाई जुन सन्देश दिनुभएको छ त्यो चाहिँ यही हो।
0: पक्कै पनि यो राजेशजीको रोजाइमा रहेको गीत थियो, म झुक्दै नझुक्ने नेपाली, नेपालको छोरो, बनेको छ पहराले यो छाती मेरो, बनेको छ सहराले यो छाती मेरो। थ्याङ्क यू, मलाई सुधार्ने भयो। र हाम्रो चाहिँ हितेश भाइले एउटा सानो गुनगुनाउन चाहन्छन् भनेका छन् यो गीत। ल, गीत गाउँ त।
2: आज चाहिँ अलिकति
0: घाँटी दुखेको, ए हो ठिक छ, आज चाहिँ अलिकति घाँटीको साथ नदिएको हुनाले त्यो सम्भव भएन।
2: बुवाले गाउनुहुन्छ होला सायद,
0: हजुरले
1: गीत नगाउँ होइन, बरु म चाहिँ के भनेदेखि चाहिँ आज जनै पूर्णिमाको सम्बन्ध छ नि,
0: हजुरमा
1: नेपालमा चाहिँ के के कुराहरू हुन्छन् काठमाडौँमा विशेष गरेर होइन, हुन त देशभरि नै हुन्छ हाम्रो हरेक त्यो दोभानहरूमा होइन,
0: हजुरमा
1: त्यो नदीको नालाहरूमा तीर्थहरूमा भेला हुने हुन्छन् होइन। अब त्यसै पनि हाम्रो काठमाडौँको विशेषमा के के हुन्छ, म चाहिँ दुई चारवटा चाहिँ पोइन्टहरू थोरै
0: हजुर,
1: जस्तो पादुक यात्रा के गोसाइकुण्डमा पादुक यात्रा गुरु गोरखनाथको है एक थियो, अर्को कुम्भेश्वर मेला होइन, अर्को चाहिँ के भने हाम्रो चाहिँ यो जुन जनै लगाउने छ हाम्रो काम हुन्छ नि
0: हजुर,
1: र दिव्य राखी बाँध्ने काम गर्छ हाम्रो आजकल त्यसरी सुरु भएको छ त्यस्तो होइन, अनि भ्याकुतालाई भात खुवाउने काम काठमाडौँको किसानहरूमा
0: भ्याकुतालाई
1: त्यो किन अस्ति पनि त्यहाँ भनिसकेका छौँ हामीले होइन, त्यस्तै अनि गाई जात्रा त्यहाँ हुँदैछ होइन
0: हजुर,
1: यस्ता खालका कुराहरू चाहिँ छोटो छोटो सठिक रूपमा अब धेरै कुरा त अब धेरै साथीहरूले अब छन् तर नेपाल काठमाडौँ यो कान्तिपुर कासरिन चाहिँ कस्तो भयो भनेदेखि चाहिँ नेपालै हो कि एउटा सिँगै, किनभने काठमाडौँ मात्र होइन पूर्व मेची महाकालीसम्मका सम्पूर्ण जिल्लाका साथीहरू भेट हुन्छ यहाँ
0: होइन,
1: त्यस्तो भएकोले चाहिँ एउटा मात्र भन्दा पनि यो समग्र नेपालकै प्रतिनिधित्व गर्छ होइन यहाँ, तर म चाहिँ यहाँ काठमाडौँको हुनाले
0: हजुर
1: काठमाडौँ विशेष चाहिँ अलिकति
0: केही छैन। आज चाहिँ यो विषयमा के छ भन्दा चाहिँ तपाईँले काठमाडौँको अनि हितेश भाइले चाहिँ हाम्रो चाहिँ पूर्व सरी पश्चिम मिडल पश्चिम बुटवल त्यति पूर्व पश्चिम पनि परेन होइन, ठिकै छ, त्यो हिसाबले चाहिँ आज कुरा गर्ने पनि हामी जमर्को गरिरहेका छौँ। अनि के छ भन्दाखेरि हामीलाई चाहिँ कविताजीबाट पनि म्यासेज आएको छ, कविताजी भन्नुहुन्छ आज नेपालमा जति घटना घट्यो त्यो चाहिँ एकदमै उहाँलाई चाहिँ दुःख लागेको छ र उहाँले चाहिँ एकदमै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहनुहुन्छ र यसै गरी उहाँले चाहिँ गीत पनि रिक्वेस्ट गर्नुभएको छ र उहाँको गीत पनि हामी बजाउनेछौँ र गीत हामी खोज्ने क्रममा छौँ र गीत पनि भेटेको अवस्था छ र उहाँको म्यासेज म जस्ताको तस्तै पढेर सुनाउन चाहन्छु। आज मेरो म्यासेज छ बी सेफ भन्न चाहन्छु, हु आर सफरिङ फ्रम करेन्ट फ्लड प्लस ह्याप्पी रक्षाबन्धन एन्ड जनै पूर्णिमा फर फ्राइडे भन्नुहुन्छ, फ्राइडे चाहिँ जनै पूर्णिमा है छ। थ्याङ्क यू कविताजी, तपाईँलाई पनि र तपाईँको परिवारलाई पनि जनै पूर्णियाको पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र जति पनि सफर हुनुभएको छ उहाँ जति पनि प्रभावित हुनुभएको छ उहाँहरूप्रति हाम्रो त गहिरो चाहिँ भावना छ र उहाँहरू अब शब्दमा व्यक्त गरेर कामै कमी नै हुन्छ र उहाँले चाहिँ आज प्रज्वल छामलिङजीको चाहिँ गीत चाहिँ रिक्वेस्ट गर्नुभएछ रिटिङ रिटिङ भन्ने। अब हामी गीतमा जाउँ, उहाँ चाहिँ सुन्दै हुनुहोला अनि त्यसपछि हामीले चाहिँ कुराकानी जनै पूर्णिमाकोदेखि लिएर यो घटनाक्रमको कुराकानी गर्छौँ।

0: थ्याङ्क यू सो मच, वेलकम ब्याक. तपाईँहरू सबैजनालाई स्वागत छ यो कार्यक्रम नेपाली आवाज. नेपाली आवाजमा उपस्थित भइसकेका छौँ हामी. आज तिनजना कार्यक्रममा उपस्थित छौँ र अहिले हामी क्याथरिनको सेकेन्ड स्ट्रिटबाट प्रत्यक्ष रूपमा तपाईँहरूसँग प्रसारण गरिरहेका छौँ र यो तपाईँहरूसँग प्रत्येक हप्ताको बुधबार 8 बजेदेखि 9 बजेसम्म 101.3 MHz यसै गरी प्रसारण हुन्छ. र आज मसँग चाहिँ टेक्निसियन मित्र हाम्रो हितेशजी उपस्थित हुनुहुन्छ. र हितेशजी, कस्तो लागिरहेछ नयाँ तपाईँको रोल?
1: एकदम अनौठो र रमाइलो पनि छ दाइ. त्यसको लागि चाहिँ म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: अनौठो चाहिँ किन
1: अनौठो? पुरै सिस्टम नै मेरो लागि चाहिँ एकदम नयाँ भएको कारणले चाहिँ एकदम अनौठो छ दाइ. फर्स्ट टाइम इन रेडियो.
0: ओके, यप, भेरी गुड, द्याट्स अ गुड एक्सपिरियन्स. अब भने हामी बुवासँग चाहिँ कुरा गर्न चाहन्छौँ र सिद्धि महर्जनजी हामीसँग सदा जस्तै उपस्थित हुनुभएको छ र हामी जस्तो हितेशजी पनि हुनुहुन्छ. हितेशजी चाहिँ अलिकति पश्चिमको फ्ल्याटल्यान्डमा हुनुहुन्छ भने बुटवल, म भने अलिकति पश्चिमकै चाहिँ हिमालयस माउन्टेनस एरियाबाट आएको हुँ र हाम्रो चाहिँ सिद्धि महर्जनजी चाहिँ क्यापिटल सिटीबाटै आउनुभएको हो र विभिन्न ठाउँमा हाम्रो जनै पूर्णिमा कसरी मनाइन्छ भन्ने कुरा पनि इन्ट्रेस्टिङ हुनसक्छ. त्यसै गरी हामी क्यापिटल सिटीबाटै सुरु गरौँ. त्यहाँको चाहिँ मेजर हाइलाइट कस्तो छ?
2: हाम्रो काठमाडौँको किसानहरूको बाहुल्य भएको ठाउँ हो.
0: हजुर.
2: र किसानहरूले चाहिँ परापूर्व कालदेखि नै
0: हजुर हजुर बोल्नुहोस् बोल्नुहोस्.
2: जब हाम्रो
0: गठेमङ्गलमा
2: होइन, गठेमङ्गलमा चाहिँ जुन भ्याउताहरूले गर्दा गरी कथा घण्टाकर्णलाई चाहिँ भराप धापमा पारेर उहाँको मृत्यु भयो र त्यसपछि त्यहाँ चाहिँ बालबालिका र महिलाहरूले चाहिँ मुक्ति पाए, भनौँ न शान्ति पाए, त्यसको सम्झनामा चाहिँ भ्याक्तोलाई चाहिँ जनै पूर्णिमाको दिन खेतमा लगेर खाना खुवाउने चलन छ किसानहरूले. यो चाहिँ अहिले चाहिँ चलिरहेको छ.
1: भ्याक्तोलाई खोजेर नै खाना खुवाउनु हुन्थ्यो,
2: खोजेरै भन्नु पाइन्छ
1: हजुर
2: होइन. अब अहिले त पाइन्छ, पछि के हुन्छ होइन, खाना खुवाउने के हुन्छ, खाना लगेपछि त्यो विशेष ठाउँमा आउँछ नै भने यो भ्याक्तोले खाना खुवाउने चाहिँ भ्याक्तोप्रति उहाँले गरेको जुन मानवलाई कल्याणको लागि सहयोग गरेको थियो त्यसको सम्झनामा चाहिँ खुवाउने भनिएको छ. र भ्याक्तोले चाहिँ वास्तवमा त्यहाँ बाली नालीलाई पनि सहयोग गर्ने किरा फटेराहरू जुन बाली नालीको विरुद्धमा आउने हानिकारक चाहिँ किट पतङ्गलाई पनि खाइदिने हुनाले पनि भ्याक्तोलाई चाहिँ सम्झना गरेर उनलाई चाहिँ सम्मान गरेको. अब यो चाहिँ भ्याक्तोको कुरा भयो होइन. अर्को चाहिँ छ फेरि हाम्रो चाहिँ नाथ जुन योगीहरू छ नि, गोर्खपन्थीहरू, कान्छी र कानफट्टाहरू मेघस्थली हुँदै होइन, अब हाम्रो चाहिँ पिरपाटी भनिन्छ कि काठमाडौँका, त्यहाँबाट उहाँ गोसाइकुण्ड पुग्छन्.
0: ओहो,
2: गोसाइकुण्ड पुगेर अनि यो शुक्रबार चाहिँ उ गर्ने चलन छ, त्यहाँ पूजा गर्ने चलन छ भने उहाँहरूको टोलीलाई पनि अहिले यो बाढीले असर पारिरहेछ.
0: ओहो,
2: उहाँहरूलाई केही नहोस् भन्ने मेरो भित्री मनदेखि पुकार गर्दछु.
0: भनेपछि तपाईँको भेकुतालाई पनि खाना खुवाउने है त तपाईँको विशेष त. अनि ओके, काठमाडौँको अब हामी अरू कुरामा जोडिन्छौँ. अनि के छ बुटोलतिर के छ
1: दाइ? म त अब म सानै थिएँ त्यति बेला होइन, जति पनि जनै पूर्णिमाहरू जति मनाइयो म सानै हुँदाखेरि चाहिँ, अब सानो हुँदाखेरिको चाहिँ हाम्रो सबैभन्दा रमाइलो पल चाहिँ कतिवटा डोरीहरू चाहिँ गनिन्थ्यो त्यो दिन होइन अर्को दिन, जब सबैजना स्कुलमा गइन्थ्यो र स्कुलको सबैको बेन्चको साथीहरूसँग सबै साथीहरूसँग जसको धेरै डोरी छ त्यो चाहिँ त्यो दिनको लागि एउटा हिरो हिरोको रूपमा नै गनिन्थ्यो. दुइटै हातमा होइन, अनि कुनै पण्डितजीहरूले चाहिँ एउटा दाहिने हातमा अथवा देब्रे हातमा मात्र लगाइदिनुहुन्थ्यो, केटीलाई दाहिने केटालाई देब्रे, अब यस्तै के थियो है त्यो चाहिँ बिर्से मैले. अनि त्यो दिनभन्दा पनि चाहिँ जब भोलि स्कुलमा गएर जति डोरी गनिन्थ्यो नि दाइ, त्यही नै सबैभन्दा रमाइलो पर्थ्यो दाइ.
0: त्यहाँको ट्रेडिसन सिस्टम चाहिँ जस्तै अब डोरो बाँधिने हो
1: हजुर,
0: अब चाहिँ ज्वाइँ अथवा चाहिँ
1: हजुर एक्ज्याक्टली. अब मेरो घरमा मेरो फुपाजुहरू आएर सुरुमा डोर बाँधिनुहुन्थ्यो, त्यसपछि मेरो आमा अथवा मेरो मम्मी बुवाले बल्ल खाना खानुहुन्थ्यो। त्यसरी चाहिँ
2: काठमाडौँमा चाहिँ कस्तो भने हामीले हौ न, हामी चाहिँ कुम्भेश्वरमा महादेव छ, सबलेश्वर महादेव
1: हजुर,
2: त्यहाँ कुम्भेश्वर मेला लाग्छ जन्मपूर्णा दिन होइन, अनि पशुपतिमा र जहाँ शिव मन्दिर छन्
1: हजुर
2: त्यहाँ गएर चाहिँ डोर बाँध्ने चलन छ होइन, हातभरि डोर बाँध्ने र यो बुढापाकादेखि लिएर अनि अर्को कुरो जनैधारीहरूले जनै फेर्ने चलन छ
1: हजुर,
2: त्यो जनै फेर्ने गरेर जन्म फेरिकन उनीहरू केही खाँदैनन् र यो चाहिँ वास्तवमा भनेको यो छ नि यो यो शक्तिशाली हो जनै भनेको
0: एकदमै। अब मैले त जनै पनि लागि लगाइरहेको छु है,
2: शक्ति छ नि छ नि भयो, त्यो जनैले चाहिँ अरूको नेगेटिभ प्रहारहरू रोक्छ भन्ने
0: भन्छ। तर के हो नेगेटिभ प्रहार त खासै रोके जस्तो लागेन
1: हजुर,
2: मन्त्र पुरा हुनु पर्यो र जनैको प्रति सम्मान पनि हुनु पर्यो, जुन ढङ्गले गर्नुपर्ने हामी मान्ने त्यो अलिक आजकल नयाँ ढङ्गको होइन हामी भएको हुनाले आधुनिकता बढी खा अलिक तर महत्त्व नदिएको कारणले त्यो भइरहेको हो। वास्तवमा जनैको अर्थ धेरै छ, फेरि छ डोरे कति डोरे भन्ने छ
1: हजुर,
2: धेरै कुरा छन् होइन, छन् चाहिँ हाम्रो कुमेश्वरमा चाहिँ झाँक्रीहरू आएर ढाङ्ग्रो बजाउँदै आएर आफ्नो मन्त्रलाई चाहिँ आफ्नो शक्तिलाई चाहिँ जागृत गर्न आउँछन्।
0: पक्कै पनि अब हामीले काठमाडौँको पनि सुन्यौँ र बुटोलको पनि सुन्यौँ र सेङ्दाको कुरा गर्नुपर्दा चाहिँ त्यहाँ भने जस्तै भिनाजुहरू आउने अनि ज्वाइँहरू आएर चाहिँ बल्ल डोरो लगाइदिने, हातमा झन् के अरे बलि राजा के त्यो के सरी मैले जानिनँ होइन मन्त्रहरू भनेर ट्याक्क चुडालेर अनि यसो हातभरि लाउँदाखेरि सानोमा त धानबन्धु बलि राजा भनेर चाहिँ पानी परेको हुन्थ्यो झ्याम झ्याम अनि त्यो घेडागुडी क्वाटी खाएपछि त घिउ अनि घिउमा
2: क्वाटीमा त्यो अन्त रोटी हालेर गर्छन् होइन
1: हजुर,
2: क्वाटी भनेको के भने चिसो र जाडो छ नि, जाडो र चाहिँ गर्मीको गर्नलाई किनभने खेतीपाती काम भइसकेपछि होइन त्यो मान्छे खेतीमा त्यो चिसो र तातो मिलाउनुको लागि पनि यसले काम गर्ने र पेट सफा पार्ने जिउलाई ऊर्जा दिने काम गर्छ क्वाटीले।
0: पक्कै पनि। अब भने हामीलाई यहाँ मेसेज प्राप्त भएको छ र कविता गिरीजीले भन्नुहुन्छ थ्याङ्क यू सो मच अघिको चाहिँ गीतको लागि र अनि फेरि मिल्यो भने तिजको नि सङ है भनेर भन्नुहुन्छ। पक्कै पनि हाम्रो यो कार्यक्रम भनेको चेलीबेटीको लागि र दाजुभाइको लागि पनि हो र बुवा आमाको लागि पनि हो र अब तिजै आइरहेछ भनेपछि आजकल केटाहरूले पनि तिजको गीत गाउँछन् र मैले तिज गीत खोज्ने क्रममा चाहिँ मैले यो गीत भेटेँ, त्यसैले म कविताजीको लागि र उहाँको हस्बेन्ड प्रकाश घिमिरेको लागि म यो मिठो गीत बजाउन चाहन्छु।
3: के भयो
4: म कोही कोहीसँग बोलेको छु
5: म पनि कोही कोहीसँग बोले

0: थ्याङ्क यू मित्र हितेश र मेरो आज प्राविधिक प्रविधिमा साथ दिनुभएको छ उहाँ मेरो सहकर्मी लगायत प्राविधिक मित्र पनि हुनुहुन्छ उहाँ चाहिँ आइटीमा दखल राख्नुहुन्छ थ्याङ्क यू सो मच हितेशजी र हितेश निकै नै चाहिँ अघि गीत सुन्दाखेरि निकै नै हाँस्नुभयो किन के क्वेसन सोधेर हाँस्नुभयो
1: बुवाले चाहिँ आफ्नो लभ स्टोरीको बारे सुनाउँदै हुनुहुन्थ्यो बुवा केही हाम्रो श्रोताबिनहरूसँग
0: होइन यो चाहिँ के छ भन्दा चाहिँ यो गीतमा चाहिँ खैरेनीसँग बस्यो भन्ने कुरा आयो अनि हाम्रो हितेश भाइले सोधेपछि चाहिँ बुवाको चाहिँ मुख हेर्न लायक थियो त्यतिखेर खैरेनीसँग बसेको भन्दा अनि हितेश भाइले क्वेसन सोध्यो के क्वेसन सोध्यो र तिमीले
1: बुवाले भन्नुभयो
0: पुरानो दिनहरू याद आयो चाहिँ बुवालाई जिस्क्यायो है हितेश भाइले अनि
2: अनि चाहिँ वास्तवमा छ नि
1: हजुर
2: भाग्यमानी नै तिनीहरू हुन् कि जो फर्स्ट लभ लास्ट लभ होस्
1: हजुर दाइ
0: हो है हजुरको लभ म्यारिज हो
2: फर्स्ट लभ लास्ट लभ
1: हजुरको लभ म्यारिज त्यति बेलामा किनभने घरमा केही अकल दखल केही भएन बुवा
2: त्यस्तो केही भएन होइन म विराटनगर थिएँ
1: हजुर
2: मेरो चाहिँ उहाँ चाहिँ सङ्घ सभाको हुनुहुन्थ्यो र उहाँ भोजपुर टिचिङ गर्नुहुन्थ्यो पहिला
1: हजुर स्टुडेन्ट त होइन
2: होइन म कर्मचारी थिएँ स्टुडेन्ट पनि थिएँ म मास्टर डिग्री पढ्दै थिएँ
0: अनि कसरी हजुरले चाहिँ अप्रोच गर्नुभयो त आमालाई
2: माध्यम गर्छ के उहाँको मामा चाहिँ मेरो साथी थियो
0: ए साथीले मिलाइदिनु
2: होइन त्यो कुरा हुन्छ होइन र जुन भाग्यमानीहरू नै त्यो फर्स्ट लभ लास्ट लभ हुन्छन् र त्यो नै जिन्दगीभरिको चाहिँ एउटा चाहिँ सहारा हुन्छ के
0: सहारा
2: म चाहिँ उहाँप्रति होइन जोसम्म मेरो भयो
1: हजुर
2: उनीहरूप्रति म साह्रै नै ऊ छु के एकदम ऋणी छु
1: कृतज्ञ हुनुहुन्छ
0: कृतज्ञता जाहेर गर्न चाहनुहुन्छ यहीँबाट र उहाँ चाहिँ अघि हामीले गीत लगाएको गीत चाहिँ तिजकै गीत थियो भन्ने चाहिँ मलाई पूर्ण विश्वास छ किन भन्दा तिज सङ खोज्दाखेरि यो आएको हुनाले र अब भने
2: थाहा छ
0: हजुर
2: हाम्रो त यो काठमाडौँमा चाहिँ होइन यहाँ चाहिँ थाहा छैन यो इन्डिया बनारसतिरको
1: हजुर
2: राखी बान्ने पनि भन्ने चरण पनि आइसक्यो आइसक्यो
1: हजुर पक्कै हाम्रै पालामा हजुर लाउनु राखी
0: राखी लगाइयो
2: लाउँछन् कि ला दुई बहिनी
0: सिडनीमा लगाइयो
2: लाइन गरेर
0: मेरो आफ्नो कजनसँग
2: त्यस्तो छ हाम्रो छोरीहरूले पनि पहिला चाहिँ आफ्नो दाजुहरूलाई भाइहरूलाई लगाउने चरण त्यस्तो चाहिँ चलिरहेको छ र यो जनै पूर्णिम भनेको क्वाटी पूर्णिम भनेको खालि एउटा चाहिँ उभन्नु भएको एउटा दाजु बहिनीहरूको होइन दाजु बहिनीहरूमा चाहिँ एउटा मिलन बिन्दु पनि हो एउटा चाहिँ अगाध प्रेम श्रद्धा मिलाउने कुरा पनि हो र माइतीहरू चाहिँ घरको होइन माइतीहरू चाहिँ घरमा होइन घर गइसकेको चेलीले माइत आएर चाहिँ एउटा चाहिँ गर्ने यो पनि यो चाहिँ हो कि यो चाहिँ महत्त्वपूर्ण चाड भनौँ न
0: हजुर महत्त्वपूर्ण चाड हो र अब भने अब मलाई लाग्छ अब तिजैको चाहिँ गीत आएको हुनाले यो चाहिँ हाम्रो चाहिँ सबै किसिमको चाहिँ एज ग्रुपले चाहिँ यो गीत हेर्ने सरी कार्यक्रम सुन्ने र गीत सुन्ने गरेको हुनाले म चाहिँ अब यो पुरानो चाहिँ हङकङको साडी भन्ने चाहिँ छ यो गीत यो कहाँ कहाँ सुने जस्तो लाग्यो यो हङकङको साडी भनेर पहिला निकै नै पपुलर थियो नि त हङकङबाट साडी ल्याउने भनेर के हङकङमा चाइनिजहरूले के रातो साडी बनाउँदो रहेछ नि क्या
1: पक्कै पनि होला दाइ होइन
0: चाइनिजले के बनाउँदो
2: रहेछ नि चाइनिजको भन्दा पनि यो नेपालीहरू चाहिँ प्रायः जसो हङकङ जाने होइन मलाई जाने हङकङ जाने भन्ने छ र भुत्रो लाउडीहरू चाहिँ प्रायः चाहिँ जाने भयो त्यसले ल्याउने हुन्छ
1: पक्कै भाइ
0: ओहो अब चाहिँ यो गीत सँगसँगै हामी चाहिँ स्टुडियोमा बुवाको नाच सँगसँगै हितेशको नाच पनि यहाँ इन्जोय गर्नेछौँ र तपाईँहरू पनि आफ्नो जहाँबाट जसरी हुनुहुन्छ खाना पकाउँदै हुनुहुन्छ बस्दै हुनुहुन्छ कृपया हजुरहरू उठेर नाचिदिनु होला हार्दिक आग्रह गर्दै अब भने तपाईँहरूलाई यो मिठो गीत

0: हङकङको साडीले नेपालको धुलो उडायो, हङकङबाट ल्याएको साडीले नेपालको धुलो उडायो. र यो यो यो चाहिँ करिब आई थिङ्क 15-16 वर्ष अगाडिको गीत थियो र आई थिङ्क 12 वर्ष अगाडिको गीत रहेछ. र तपाईँहरूले यो गीतमा नाच्नु भएको छ कि के छ, तपाईँहरूको केही चाहिँ मेमोरी छ भने हामीलाई मेसेज गर्नुहोस् र सेयर गर्नुहोस् र हामीलाई जानकारी गराउनुहोस् तपाईँहरू कतिको इन्जोय गर्नुभयो यो गीत र तपाईँहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ, खाना पाक्यो अथवा सुत्ने तर्खरमा हुनुहुन्छ कि काममा हुनुहुन्छ कि गाडी चलाउँदै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ, कृपया हामीलाई इन्टरेक्सन गर्नुभयो भने हामीलाई अलिकति ऊर्जा मिल्नेछ, हामी सदैव भन्ने गर्छौँ. र अहिले भने हामी अर्को स्टेजमा प्रवेश गर्न चाहन्छौँ. आज भने नेपालमा 10 भदौ रहेको छ र बुधबार 2083 साल अगस्त 26 रहेको छ. अगस्त 26 पनि अनि 2026 पनि साउन शुक्ल त्रियोदशी रहेको छ भने नेपालसम्म 1146 रहेको छ. अहिले पनि नेपालमा 5:01 गइसकेको छ साँझमा. अब चाहिँ सबैजना कामबाट फर्किने र इन्जोय गर्ने बेला भएको छ. अब भने हामी कार्यक्रमको नेक्स्ट स्टेजमा पुग्न गइरहेका छौँ र हामी विशेषतः काठमाडौँमा र काठमाडौँमा कसरी जनै पूर्णिमा मनाइन्छ, बुटवलमा कसरी मनाइन्छ र सेङ्जामा कसरी मनाइन्छ, पूर्वदेखि पश्चिमसम्म कसरी मनाइन्छ भन्ने विषयमा हामी जानकारी गरायौँ. र अहिले नेपालमा जति पनि घटना भएको छ आज विशेष गरी त्योमा एकदम हामी सबैजना नेपालीहरू दुःखी छौँ र राजेशजीले पनि एकदम दुःख व्यक्त गर्नुभयो याफएम मार्फत र कविताजीले पनि याफएम मार्फत दुःख व्यक्त गर्नुभयो. यसै गरी अब यसै क्रममा के छ भन्दाखेरि अब पूर्व राजनीतिक कर्मी र अथवा चाहिँ देशलाई राष्ट्रवादी व्यक्तित्व भन्न चाहन्छु र राजनीतिभन्दा पनि उहाँको बुझाइ चाहिँ अलिकति हामीले फरक एङ्गलबाट पनि हेर्नुपर्छ भन्ने चाहिँ उहाँको दृष्टिकोण रहेछ र मलाई पनि सुन्दा इन्ट्रेस्टिङ लाग्यो. तपाईँको विचार?
1: धन्यवाद. म चाहिँ हरेक कुरामा चाहिँ दोहोरो हुनुपर्छ, होइन, नेगेटिभ पोजिटिभ दुइटै हुन्छ. र यस्ता पनि जुन बाँध खोलियो भन्ने छ र बाँध भत्कियो भन्ने पनि छन्. र गत वर्ष पनि केरुङमा त्यस्तो घटना घटेको थियो. पटक पटक घटिनुमा चाहिँ के हो शङ्का लाग्नु सहेको हो. र यसमा चाहिँ दुवै देश
0: भन्नाले
1: नेपाल र चिन दुवै देशले चाहिँ अलि गम्भीर रूपमा सोच्नुपर्ने बेला भएको छ. अनि मेरो त्यस्तो त्यस्तो कुरा हो, होइन. अब यो प्राकृतिक त भइरहन्छ नि, अब पहिला पनि भइसकेपछि त सतर्कता हुनुपर्ने थियो. के कस्तो कारणले भएन, किन भएन?
0: हजुरको चाहिँ भनाइ चाहिँ अलिकति ड्याम खोलेको हो कि जस्तो पनि तपाईँको धारणा हो कि
1: त्यो हो भन्ने पनि कतिले चाहिँ त्यस्तो खालको तर्क गरिरहेको सुने मैले. र भत्केको पनि भनिएको सुनियो. जे भए पनि सतर्कता अपनाउनु पर्ने थियो, त्यो किन भएन र पटक पटक किन भइरहन्छ, यस कुरामा चाहिँ मेरो अलिकति दुखेछु भनौँ न. त्यसबारेमा चाहिँ सरकारहरूले, दुवै सरकारले चाहिँ राम्रोसँग सोचोस् र आगामी दिनहरूमा त्यस्ता घटना नघटुन्, दुःखदायक कुराहरू सुन्न नपरोस्. मैले भनिहालेँ अघि यो जुन रूपमा हाम्रो चाहिँ तीर्थयात्रीहरू छन् गोसाइकुण्ड गएर फर्केर तीर्थी भएर आउनेहरू, उहाँहरूलाई पनि अप्ठ्यारो परिरहेको छ, उहाँहरू पनि पर्नुभएको भन्ने कुरो कतिपय कुरा सुन्न पाइहाल्छ, होइन. र उहाँहरू चाहिँ जुन साथीहरू हुनुहुन्छ उहाँहरू चाहिँ सकुशल हुनुहोला भन्दै उहाँ गोसाइकुण्ड मेला सकेर बाटो त्यही हो, राम्रोसँग आउनु सक्नुहोस्, उहाँको मेरो चाहना त्यही हो.
0: पक्कै पनि अब विचार कहिले पनि गलत हुँदैन. उहाँले भन्न चाहनुहुन्छ कहीँ चाहिँ चाइनाले गडबड त गरेन भन्ने चाहिँ उहाँको चाहिँ सिधा सिधा प्रष्ट विचार हो. र दोषै नलागे पनि सोच्न त पाइयो नि त, पापी मर्नु सोच्छ.
1: पटक पटक चाहिँ घटना घटेपछि अलिकति
0: शङ्का पनि लाग्ने,
1: अलिकति के भने सतर्कता चाहिँ सतर्कता दिएन वा सच्याइएन भन्ने कुरा भयो नि त.
0: पक्कै पनि धेरै धेरै धन्यवाद विचारको लागि. र हितेश भाइ, तिम्रो के छ अब अहिले विशेष गरी अब घटनाको कुरा त भइहाल्यो, अब तिम्रो के छ विचार? आज अलिकति तिम्रो विचार सुन्न पाइएन, के छ क्याथरिनमा के छ र कस्तो भइरहेको छ के छ?
2: क्याथ्रिन मा चाहिँ नयाँ कुरा भोलि सेतो फुल भन्ने फिल्म लाग्दैछ
1: गौथली होइन
2: गौथली सेतो फुल सायद गौथली नै होला सेतो फुल चाहिँ सायद त्यही फिल्मको गीत हो मलाई चाहिँ त्यही याद आयो सरी त्यसको लागि चाहिँ या यदि हजुरहरू पनि गौथली हेर्न चाहनुहुन्छ भने भोलि 6:30 PM एट क्याथ्रिन सिनेमा हल जाने होइन त दाइ
0: होइन गौथली त हेर्नै पर्छ किनभने गौथली नामै प्यारो होइन
2: हजुर अनि
0: त्यो फेरि त्यो अटिजम भएको त्यो चाहिँ यस्तो बोलिरहेको थियो कि त्यो रिल्सहरूमा
2: आउँथ्यो कि
0: मलाई त लास्टै इन्ट्रेस्टिङ लागिरहेछ है त्यो विषयमा
1: कति कति 3 बजी कति
2: 6:30 भन्ने मैले देखिरहेको थिएँ ग्रुपमा सायद 6:30 बजी नै होला
1: होला
2: अनि वान मोर थिङ रविन्द्र दाद इज फाइटिङ अगेन्स्ट कसिप अन फ्राइडे
0: फ्राइडे
2: yeah, we're rooting for Ravindra this time. के छ हेर्ने होइन त के अन्त
0: होइन रविन्द्र र त्यो किन नहेर्ने त कुरै छैन नि रविन्द्र ढान्ट हाम्रो चाहिँ नेपालको सान र अब भने यहाँ चाहिँ हाम्रो बुवाको अहिले चाहिँ अलिकति टिप्पणी आयो हामीलाई चाहिँ अलिकति चाहिँ उहाँले चाहिँ दुखेचो व्यक्त गर्नुभयो मैले नाच्न नजानेको गीत मैले चाहिँ नाच्न नमिल्ने गीत भनेर चाहिँ उहाँले भनेको हुनाले उहाँको लागि चाहिँ अहिले अरेली काँडैले अलिकति डान्सिङ चाहिँ बडी मुभ गरेर डान्सिङ गर्ने खाले गीत चाहिँ म बजाउन चाहन्छु र तपाईँहरू पनि यो गीत इन्जोय गर्नुहोस् 30 गीत हो र हाम्रो टेक्निसियन मित्रलाई गीत बजाउँदै म यो मिलाउन चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु

0: अरली काँडीले मलाई च्वास्छै च्वास्छै र हाम्रो चाहिँ टेक्निसियन मित्रले चाहिँ एकदमै चाहिँ भर्खरै हामीलाई चाहिँ सहयोग गर्नुभएको लागि धेरै धेरै धन्यवाद र टेक्निसियन मित्रको नृत्य मलाई निकै नै राम्रो लाग्यो थ्याङ्क यू हितेश फर डान्सिङ
1: थ्याङ्क यू दाई फर सङ
0: राम्रो छ है तपाईँलाई पनि राम्रो लाग्यो हजुर अब जाँदा जाँदै हामी चाहिँ अन्तिममा आइसकेका छौँ भने अब चाहिँ बुवाको मुखार बिन्दुबाट छोटकडीमा चाहिँ आज विदेश आज हामी बिदा माग्नु पऱ्यो
2: अब हामी आउँदो गायक जात्रा भनौँ न गाडी पुगेपछि गायत्रा आउँछ काठमाडौँमा गायत्राको हुन्छ गायत्रा भनेको पितृहरूलाई बितेका हाम्रा पुर्खाहरूलाई सम्झने दिन हुन् र त्यसमा चाहिँ हास्य व्यङ्ग्य पनि गरेर नाचान गरेर पनि मनाउने गर्छन् र काठमाडौँमा त गायत्रा भनेको उत्सव मनाउँछन् कि एकाडेमीमा हाँसे बेङ्गाहरूको चाहिँ नाच गरेरमा गर्छन्
0: र
2: त्यहाँ नेपाली कलाकारहरूले हाँसे बेङ्ग कलाकारहरूले धेरै मौका पाउने जन्माउने बेला पनि हो र सम्पूर्ण पितृहरूलाई पनि नमन गर्दै आज यो जनै पूर्णे गायत्रा र आउँदा तिजहरू अरू पर्वहरू कृष्ण अष्टमीहरू जस्ता सबैलाई सम्झाउँदै आज सम्पूर्ण श्रोता जुन सम्पत्ति हुन् होइन हाम्रो एफएमका सम्पत्तिहरू भनेको श्रोतावर्गहरू हुन् उहाँहरूलाई हार्दिक नमन गर्दछु र बिदा माग्दछु
0: ओ भेरी नाइस आहा अति उत्तम अति उत्तम यसै गरी भाइ
1: सम्पूर्ण दिदीबहिनीलाई सम्झिँदै जनै पूर्णिमाको धेरै धेरै
0: शुभकामना
1: शुभकामना दिँदै आजको रातलाई यहीँ टुङ्ग्याउँछु हस्त धन्यवाद
0: ओके भाइले रातलाई नै टुङ्ग्याउने भनिसकेपछि मैले पनि टुङ्ग्याउनै पर्यो थ्याङ्क यू सो मच जो जसले सुनेर साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद र हामी चाहिँ आज चाहिँ हाँस मजाक ठट्टा चल्यो हाम्रो चाहिँ तपाईँहरूलाई सकेसम्म चाहिँ कार्यक्रमलाई बोरिङ नगराउँ भनेर हो सिरियसली कुनै कुरा गर्न सकिन्छ तर अलिकति कार्यक्रममा इन्ट्रेस्टिङ गराउँ भनेर हो हामीलाई जज नगर्नुहोला हामीलाई चाहिँ मूल्याङ्कन नगर्नुहोला हामीलाई आफ्नै परिवार जस्तै ठान्नुहोला र तपाईँहरूलाई हामी चाहिँ केही दिनको लागि बुधबार आउने गर्छौँ र यसै गरी आउनेछौँ र आगामी हप्ता तपाईँहरूको शुभ रहोस् स्वस्थ रहोस् मस्त रहोस् भोलि चाहिँ हजुरहरू सबै क्याथरिन को सिनेमा हलमा तपाईँहरू कार्यक्रम सरी मुभी हेर्न आउनुहुन्छ भन्ने पूर्ण विश्वास गर्दै अब भने म तपाईँहरूलाई गीत बजाउँदै बिदा हुन चाहन्छु धेरै धेरै धन्यवाद